0: निकले काले ने संजीव मां बनन बा तो ना छुको या ना लेखन जग सिग्ना छुको त तेतियो छुतियो तीन ताना जंगिया गंचते योचु योनु तक सामरो त गुग निपामु रंगा ता जेखना छुको छ छुना छुको ना मरगना छुको तिन गंचदर गुग
1: देंग
0: खोलन जना मुनचेन दक छोनी खादाय न्यो खोलन जना अछु ग सोचिन थोमा कुनु छु सोचिन थोमा ग थोथंग द थोथंग त रंगा खरुंगन मार दे छ छुरा दिरब ग ringa hkazik chin tong au chu ge wokul thoma hajang hajang mang to jigla shi kunu
1: de
0: ge nang ni shin ji mare de ge nang ni ngej thoma ji thus no mang pu mik de da na chu lo chin thoma kunu to thon to to san ut thoma ma z ge chwi yong sa chu tim z de da na chu thna un ugen gan kri de mer gen gan kri che thun gan gan kri me je gen gan kri gantu tamu yotana ta gantu ta gantu samlu ta yuchu ta lukchu ta chon gantu samlu zu yotana shaw kan ta kan zik dinata ndim nindra kma ji na mandri zi ta in chi min indra ko zi ta na chiz chisim zi chiku chisim zi chisa ta ringa gi ki shaw ta thaki gin chu gi ki shaw ta ringa yer thun ta yer chi yong gun de chu kang ge lam nindra ko na thamon ta chi ge shaw ta de kunu korim thun ni ta chu